0: अमान मान पुछ रे मदेल गिर फितले पैदल गिर फितले आईने के दामे खमले फजियाम यारा खुब देता फजियाम दोस्ता खुब देता सर बख्ते आवले ले अमान अमान अमान अमान अमान मान पुछ रे
1: مان امان کوچره امان امان کوچره تب قولانا کم بره تب قولانا کم بره وقتی